तपाईँले सुन्दै जस्ट पार रेडियो 103.7 तरङ्गमा म यादवहरूको साथमा र अहिले पनि कार्यक्रम घडीमा 7:04 गइसकेको छ र विभिन्न संस्कृति विभिन्न कलाका कुराहरू नै बजाउने नै छौँ। त्योभन्दा अगाडि तपाईँलाई मलाई मौसम सम्बन्धी जानकारी दिनु नै पर्ने हुन्छ र अहिले लन्चटाउन वरिपरि हेर्ने हो भने 14.4 डिग्री सेल्सियस रहेको छ भने र त्यसरी नै होबर्टमा हेर्नु भने 13.9 डिग्री सेल्सियस रहेको छ र एकदमै जहिले पनि चिसो रहने रसबेरी अहिले 7.5 डिग्रीमा बसेको छ भने र स्वान्सी भने 15.3 डिग्री सेल्सियस रहेको छ र अहिले हालै क्यानबेराको मौसमलाई हेर्नु भने 13.4 डिग्री सेल्सियस रहेको छ र आज चाहिँ अलिकति पानीको चान्सेस देखाइएको छ अहिले 7:30 भन्दै ढिलो नगरिकन हामीले विभिन्न संस्कृतिका विभिन्न विधा कुराहरू हामीले हरेक साता जस्तै बजाउने नै छौँ। तर आज भने पहिलो गीतहरूको मैले लानु पर्ने हुन्छ र पहिलो गीत एकदम मिठो गीत रहेको छ आदरणीय भक्तराज आशाराजीबाट, जहाँ छन् बुद्धका आँखा।

जहाँ छन् बुद्ध का आँखा भद्रराज आचार्यजीबाट रहेको थियो र उहाँको जन्म चाहिँ 1942 भएको थियो भने कुलो कुरोले तेनुपा धनकोटा नेपालमा र उहाँको उहाँको शरीर देहले चाहिँ 26 फेब्रुअरी 2024 भएको थियो र उहाँको उहाँले नेपाली सङ्गीत जगतमा नेपाली भजनका कुराहरूमा विभिन्न विधाहरूमा उहाँको एकदम ठुलो योगदान रहेको छ नेपाली सङ्गीत जगतमा र सँगसँगै उहाँको आउने पिँढीले पनि त्यही एउटा लेगेसीलाई लिएर नै हिँडिराख्नु भएको छ र हरेक सङ्गीत प्रेमीले उहाँको गीतलाई रुचाउने र उहाँको गीतबाट सिक्ने र उहाँको जीवनबाट सिक्ने गर्ने गर्दछ। एकदमै मिठो थियो जहाँ छन् बुद्धका आँखा। अब तपाईँलाई मैले अलिकति ब्यान्डका गीतहरूलाई पनि मैले भन्छ है, जुन चाहिँ 1974 AD बाट रहेछ, गुराँसै फुल्यो।

0: 1974 AD गोरासे फुल्यो बनेमा एकदमै मन रमाउने खालको प्रकृतिलाई अँगालिएको यो गीत रहेको र जहिले पनि ब्यान्डले गीतहरूलाई विभिन्न प्लेटफर्ममा गाइने गरिन्छ रिकभर गर्ने गरिन्छ त्यसलाई एउटा मिठास दिने गरिन्छ र त्यो सफलतामा पुग्नु यो एउटा गीत पनि रहेको छ 1974 AD गोरासे फुल्यो अब भने तपाईँलाई मैले अर्को विधिमा पुर्याउनु पर्ने बजाउनु नै पर्ने हुन्छ र त्योभन्दा अगाडि मैले फेरि जानकारी गर्न चाहेँ कि तपाईँले सुन्दैछ सिटी पार्क रेडियो 103.7 तरङ्गमा म यादव मोरको साथमा र हामीहरू हरेक साथ विभिन्न संस्कृतिका कुराहरूलाई विभिन्न विधाका कुराहरूलाई बजाउने गर्छौँ र त्यही क्रममा आज केही पुराना केही नयाँ केही विभिन्न विधाहरू हामीले बजाउने कोसिस गरिरहेछौँ र अहिले युवा पुस्ताले मन पराइएको कवि नरस पराजुलीबाट रहेको छ कथामा भेटौँला
1: गीत हौ तिमी गीत म पनि गीतमा भेटौँला चिताए जति पुर्याएपछि चितामा भेटौँला कालले हामीलाई छुटायो भने कलामा भेटौँला कालले हामीलाई छुटायो भने कलामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला देखाउन अरू देखिउन अरू जसलाई छ देखाउन देखाउन अरू देखिउन अरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु देखाउनुहरू देखिउनुहरू जसलाई छ देखाउनु हामीले हामीलाई देखि त हाल्यौँ कसलाई छ देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु तिमीमा मैले देखेको सुख कसरी देखाउनु रुखको बिउले बिउमा रुख कसरी देखाउनु देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला देखियोस् फुल हामी चाहिँ तल जरामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँला दुनियाँदारी दुनाट परि गाँसेको जस्तै हो दुनियाँदारी दुनाट परि गाँसेको जस्तै हो खाइसकेपछि दुनाट परि के गर्छन् त्यस्तै हो दुनियाँदारी दुनाट परि गाँसेको जस्तै हो खाइसकेपछि दुनाट परि के गर्छन् त्यस्तै हो गाँसौला हामी दुनाट परि मनको सिन्काले हुँदैन जुठो छुँदैन छिटै फालिने चिन्ताले हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला हावाले छुँदा हाम्रो गीत गाउने पातामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी भोज खान आउँछन् आउँदैनन् हामी हुँदामा बिरामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी यो जाबो जीवन बाँच्नका लागि पर्याप्त छौँ हामी किन पो चाहियो बाँच्दाका जन्ती मर्दाका मलामी हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला हामीमा हामी होमिन सक्ने स्वाहामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई भावीले भाग्य लेख्दैन हाम्रो लेखाउँछ हामीलाई मबाट शब्द लैजाऊ भनी देखाउँछ हामीलाई जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन शब्दभित्र अटाउँछौँ हामी त्यही शब्द छानौँला जुन वाक्य हामी बनाउँछौँ त्यसलाई जिन्दगी मानौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला भाषाले हामीलाई भेटायो हामी भाषामा भेटौँला कथामा कहिल्यै छुट्दैनौँ हामी कथामा भेटौँ हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई हामीले लेख्यौँ हामीलाई लेख्यौँ के चाहियो हामीलाई लेखेर बाँच्यौँ बाँचेर लेख्यौँ जे चाहियो हामीलाई यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना यसरी हामी बाँचौँला भन्ने छ एउटा कल्पना अघाउँदैनौँ एकअर्कोसँग करोडौँ कल्पना सुरु र अन्त्य पर्याप्त छैन सुरु र अन्त्य पर्याप्त छैन सदामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले दुईवटा नदी बनाई हामीलाई बगायो जीवनले केही वर्षसम्म दुईवटा जीवन भोगायो जीवनले दोभान भइहाल्यौँ जीवनले हामीलाई छुट्याउन सकेन दोभान भइहाल्यौँ जीवनले हामीलाई छुट्याउन सकेन त्यो दोभानपछि कुन नदी कुन हो छुट्याउन सकेन बनाई बाफ छुटायो भने बनाई बाफ छुटायो भने वर्षामा भेटौँला बनाई बाफ छुटायो भने वर्षामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँला बनाई बाफ छुटायो भने वर्षामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसौँला नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसौँला जोडी नै बनी जोड्यौँला तर अलग्गै बसौँला नहुँदासँगै हामीलाई एउटै सङ्गतले कसौँला जोडी नै बनी जोड्यौँला तर अलग्गै बसौँला दुईवटा आली बनेर एउटै गरामा बसौँला दुईवटा आली बनेर एउटै गरामा बसौँला देब्रे र दाहिने पखेटा बनी चरामा बसौँला चराले गाउने गीतकामी छा भाकामा भेटौँला चराले गाउने गीतकामी छा भाकामा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ ल्याउँदिन मैले नल्याउनु तिमीले मान्छेलाई बिचमा ल्याउँदिन मैले नल्याउनु तिमीले मान्छेलाई बिचमा मान्छेले गर्दा मर्दछ माया मान्छेकै बिचमा मान्छेलाई किन चिनाउनु हामीलाई मान्छेले चिन्दैन ईश्वरले पनि मान्छेलाई आफू चिनाउँदै हिँड्दैन ईश्वरले हामीलाई चिन्दछ उसकै काखमा भेटौँला ईश्वरले हामीलाई चिन्दछ उसकै काखमा भेटौँला कथामा कहिले छुट्दैनौँ हामी कथामा भेटौँ बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो दुईजना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो बोलायो कसले यी मान्छेलाई यो हाम्रो चाड हो दुईजना मान्छे एक मान्छे टाढा सबभन्दा टाढा हो मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी मान्छे के मान्छन् हामी दुई बिचमा आइपुग्यो कसरी आफूलाई मारी मलामीलाई बचाए जसरी यत्तिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला यतिका मान्छे छिचोली तिमीलाई कहाँ म भेटौँला कथामा कहिले छुट्दैनौ हामी कथामा भेटौँला बेला भयो मेरो यहाँबाट जाने सकियो भरम बेला भयो मेरो यहाँबाट जाने सकियो भरम छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा बेला भयो मेरो यहाँबाट जाने सकियो भरम छिट्टै नै अब पुग्छु म मेरो साँच्चैको घरमा, तिमीले पनि यहाँका खेल खेलेर आउनु, झेली छन् खेल झेली छन् नियम झेलेर आउनु।
0: कथामा कहिले छोड्दैन हामी, कथामा भेटौँला। एकदमै सोच्न बाध्य बनाउने र एकदमै सोच्दै जाँदाखेरि सायद जीवनलाई बुझेर जीवनलाई निखारिएर लेखिएको यो कथा कविता रहेको थियो आदरणीय नवराज पराजुलीबाट। र जहिले उहाँले विभिन्न हिसाबले डिफ्रेन्ट वेमा कवितालाई पनि भाषण गर्ने ट्राई गर्नुहुन्छ, त्यो उहाँको एउटा छुट्टै अलिक छुट्टै पक्ष पनि रहेको छ। भन्दै अब भने तपाईँलाई धेरै भावुक नबनाइकन अर्को गीततर्फ लानु पर्ने हुन्छ। र अरू अब भने तपाईँलाई मैले अर्को गीत जुन चाहिँ कश्मीरी पछ्यौरी सुनाउनु चाहेँ, कश्मीरी पछ्यौरी।
2: यो कश्मीरी पछ्यौरी हो, यसमा मैले मोहनी लगाएको छु क्या। गाउँमा सबैभन्दा बढी पढेको मै हो, आठ क्लास पास, मलाई जित्छन् क्या हो।

लाजे लाग्यो हेर मैतिर एकदम मिठो गीत रहेको थियो यो यो प्रेमी प्रेममा एकअर्कालाई जिस्काएको गीत चाहेको जस्तो रहेको थियो र विशेष गरी यस्तो गीतहरू नेपालको यात्रामा धेरै नै बज्ने गर्छ र त्यो यात्रामा एउटा मिठास पनि थप्ने गर्छ यस्ता गीतहरूले सँगसँगै समय समयमा यस्तो गीतहरूले एउटा नयाँ ट्रेन्डिङ पनि लिएर आउँछ नेपाली बजारमा र यो पनि एउटा त्यो ट्रेन्डिङ ल्याउन सफल रहने यो गीत पनि रहेको थियो र अब तपाईँलाई मैले अर्को विधिका कुराहरूलाई बजाउनु पर्ने सुनाउनु नै पर्ने हुन्छ र केही समयदेखि मैले खुवामलाई प्रश्न अनि गजल मुसारा किताबबाट केही गजल रुवाईहरू भाषण गराएको थिएँ र यो चाहिँ माधव अधिकारी अलबरी अस्ट्रेलियाबाट लेख्नुभएको छ। दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी, मदिराको नसामा बाँचेर चल्दैन जिन्दगी। दुनियाँसँग हाँसेर नाचेर चल्दैन जिन्दगी, मदिराको नसामा बाँचेर चल्दैन जिन्दगी। बिगार्ने आफ्नै हुन्छ अरू चाहिँदैन कोही, बिगार्ने आफ्नै हुन्छ अरू चाहिँदैन कोही। सधैँभरि उचालेर पछारेर चल्दैन जिन्दगी। खुसीले बाँच्न देऊ मलाई आफ्नै संसारमा, खुसीले बाँच्न देऊ मलाई आफ्नै संसारमा। एकअर्कासँग रिसाएर चल्दैन जिन्दगी। बिर्सिए सम्झाउनु भन्दा नसम्झिएकै जाति, बिर्सिएर सम्झाउनु भन्दा नसम्झिएकै जाति। सधैँ झुटो साइनो गाँसेर चल्दैन जिन्दगी, दुनियाँसँग हाँसेर चल्दैन जिन्दगी। पक्कै पनि यो एउटा उमेरको अलिकति उमेरले पकाउँदै जाँदाखेरि मान्छेलाई एउटा जिन्दगीलाई बुझ्दै जाँदाखेरि अनि वरिपरि समाजलाई बुझ्दै जाँदाखेरि कसैले राम्रो तरिकालाई बुझ्छ, कसैले नराम्रो तरिकाले बुझ्छ, कसैले राम्रो मान्छेको वरिपरि हुन्छ, कसैले नराम्रो मान्छेको वरिपरि हुन्छ र यस्तै ठ्याक्कै हुन्छ भन्ने हुँदैन। पक्कै पनि उहाँले एकदमै मिठोसँगले मान्छेको मानसिकलाई र यस्तै ठ्याक्कै हुन्छ भन्ने हुँदैन पक्कै पनि उहाँले एकदमै मिठोसँगले मान्छेको

खबर सुन्न शिरपाक रेडियो 103.7 तनगमा यादवमोर साथमा र अहिले पनि कार्यक्रम घडीमा 7:40 गइसकेछ र हरेक साता मेरो विभिन्न नेपाली संस्कृतिका कुराहरू हामीले भजन गर्छौँ. हाम्रो उद्देश्य यो पनि हो कि नेपाली भाषा कहीँ न कहीँ अलिकति कमी नै सुनिरहेको र नेपाली काविदेहरू हामीले कमी नै सुनिरहेको पाइन्छ. अलिकति यो जुन भूमि छ हाम्रो नेपाली भूमि नभएको कारणले गर्दा पनि

र यदि तपाईहरु पनि कुनै समयमा हामीसँग जोडिएर तपाईहरुको विचारलाई तपाईहरुको लागि कुराहरुलाई तपाईहरुको अब कुनै पनि रचना छ भने त्यो कुराहरुलाई पनि बजाउन सक्नुहुन्छ र हामीसँग आएर सिरपाक रेडियो को मार्फतबाट जोडेर आफ्नो लागेको कुराहरु पनि भन्न सक्नुहुन्छ र सँगसँगै हामी समय समयमा सामाजिक कुराहरुलाई पनि लिने गर्छौं भन्दै हामीसँग 20 मिनेट रहेको छ र अब म तपाईलाई फेरि अर्को गीत तर्फ नै लान्छ है कति पर्खी बसे योगेश्वर आमा थेवार रहेको छ र यो चाहिँ भर्खरै यो नयाँ रिलिज भएको गीत पनि रहेको छ एकदमै अलिकति छुट्टै मजा आउने खालको गीत रहेछ सुनौ कति पर्खी बसे

0: भोग्दैछु न उर्लान गाह्रो रहेछ डाँडाकाँडा न चढ्न गाह्रो रहेछ न त आफ्ना दुश्मनहरूसँग लड्न गाह्रो रहेछ सजिलो होला खाली पैताला आगोमै हिँड्न तर कसैको यादहरू बोकेर अगाडि बढ्न गाह्रो रहेछ लाग्यो दुई चार दिन आँसु बगाएपछि ठिक भइहाल्छु बेठिक रहेछु आफैसँग रिस पिर घृणा सब थोक लागेको छ लाग्छ कति औषधि नै नपाइने खालको रोग लागेको छ तिमी हुँदा प्रेमभन्दा खुबसुरत अरू केही लाग्थेन तर तिमी नहुँदा हरेक चिज आज बिजोग लागेको छ तिमी कोसँग अगाडि बढेसको चासो छैन तिमी तोसँग अगाडि बढेसको गुनासो पनि छैन तिमी बिना तिमीसँगको सपना उतार्न सक्दिन यति थाहा छ तिमीले जसरी अर्को प्रेमी चाहर्न सक्दिन यति थाहा छ तिमी गएको सहन पनि सकिरहेको छैन तिमी फर्केर आए पनि म स्वीकार्न सक्दिनँ यति थाहा छ च्यातेर हेर यो मुटु तिमीले पाउनुभन्दा ठुलो कुनै रहर भेटिँदैन सोच्थे हाम्रो जिन्दगीभन्दा खुसी कुनै घर भेटिँदैन इलाम्ने बाढीले बगाएको यो मुडोलाई लागिरहन्थ्यो कि तिमीभन्दा सुरक्षित कुनै बगर भेटिँदैन म पनि अगाडि बढ्न चाहन्छु तिमीलाई भुलुला सिकाइदेऊ यति सजिलै कसरी बिर्स्यौ मलाई फर्मुला सिकाइदेऊ तिमी घाम रहेछौ यता हस्ताउँदा उता उदाइसकेकी थियो र म जलिसकेको खरानी जो चाहेर पनि अब बोल्न सक्दैन म त उठ्न नसक्ने भएको छु तिमी कसरी नाचेकी छौ मेरा ओठ चिलाइएका छन् बिछोडपछि तिमी कसरी हाँसेकी छौ सानो दोष आउँदा हप्ता दिन निदाउन सकिन्न तिमी थुक्न पनि मन नलाग्ने चरित्र बोकेर कसरी बाँचेकी छौ माफ गर म यस्तै रहेँ भने झन् क्षति हुनसक्छ दुर्गति हुनसक्छ सिकाइदेऊ अगाडि बढ्न जे जति हुनसक्छ बरु मलाई गुमाएको पीडामा तिमी रोइदिनु एकपटक सायद तिम्रो आँसु मेरा लागि ओखति हुनसक्छ बचाइरहन्छौ भने बाँच्नेले पनि भिड्न बिर्सन्छ गोठमै बाँधिरहे त भैँसीले पनि हिँड्न बिर्सन्छ मिचेको छु कुनामा बाहिर डुल्न सिकाइदेऊ आत्तिको छु तिम्रो यादले छिटो भुल्न सिकाइदेऊ के हो झुट अनि के हो सत्य बिर्सेको छु सम्झाइदेऊ मैले मेरो आफ्नै औचित्य बिर्सेको छु मलाई फेरि चम्किँदै अब उदाउन मन छ तिमीलाई डाहा लाग्ने गरी मुस्कुराउन मन छ सुनेको छु पागल प्रेमीले न खुसी उपहार पायो कहिले न हाँसु उपहार पायो न कसैले हालखबर सोधे न प्रेमिकाको चाँसो उपहार पायो मक्क पर्दै जताततै जति हेरे प्रेमिकाको तारिफ गर्दै हिँड्नेले प्रेमिकाकै गुनासो उपहार पायो सिकेको छु आकाश हेर्दै हिँडेसी लड्छ फस्छ अनौठो नमान्नु सर्पलाई दुधै खुवाए पनि एक दिन डस्छ अनौठो नमान्नु सिकाउनेछु कि म फुल हुँ सिउरिँदा नसुहाउने सुँग्दा नबसाउने मलाई गोडेर के गर्छु म झुल हुँ पुवाल परेको लामखुट्टे झुल ओढेर के गर्छु हुन पनि हो पानी हाल्नुको औचित्य रहँदैन रुखमा पात नभएपछि त्यसै गरी प्रेम समय र मनमा स्थान नदिनु उसको औकात नभएपछि खैर याद गर्ने धेरै कारणहरू छन् र त्योभन्दा बढी कारण याद नगर्नुका छन् र म याद नगर्नका निमित्त यति तत्पर छु कि के याद नगर्ने भन्ने विषयलाई सोचिरहँदा उनको मुस्कान याद आइदिन्छ उनको आँखा उनको केस रातभरका ती मिठा मेसेजेस आज उनको हृदयमा यसको अवशेष पनि मुस्किलले भेटिएला मलाई आजकल मन पर्दैन त्यो मन जसलाई बेला बेला छाडिजानेहरूको फर्किने आश लाग्दछ मलाई त्यही कठोर उनको मन कडा लाग्छ खास लाग्छ कसैलाई माया देखाउन पनि सजिलो अनि मनका दिवारमा धोखेबाजले खाउन पनि सजिलो कस्तो कडा हुनु मुटु है ढुङ्गा जत्तिकै होइन सायद हिरा जत्तिकै काश सबको मुटु उनको जस्तै भएको भए यहाँ यादले कोही रुँदैनथ्यो कठोर बातले कसैलाई छुँदैनथ्यो सब खुसी खुसी आफ्नो बाटो हुन् आफ्नो
1: एकदमै मनका गुम्सिएका कुरालाई पोखिएको यो नयाँ सुरुवात गरिएको कविता रहेथ्यो र हरेक विधिले हरेक एउटा महसुसलाई बोक्ने गर्छ र चाहे त्यो जहिले पनि भन्ने गर्छु चाहे त्यो चलचित्र होस् चाहे त्यो सङ्गीत होस् चाहे त्यो कविता होस् गजल होस् रुवाई होस् जुनै पनि विधिले कुनै न कुनै एउटा भावलाई हुन्छ कति देखेका कुराहरूलाई हुन्छन् कति सोचेका कुराहरू हुन्छन् काल्पनिक गरेका कुराहरूलाई हुन्छन् र कति समाजमा देखेका कुराहरूलाई पनि हुन्छन् र कति व्यक्तिमा भरिएर गुन्ठिएका कुराहरूलाई पनि पोख्ने एउटा विधि जस्तो लाग्छ मलाई र एकदमै एउटा प्रेममा धोका पाइएर अथवा प्रेममा बसिएर यो लेखिएको कविता थियो नयाँ सुरुवात अस्मित रेग्मीबाट र एकदम मिठो रहेको थियो अब तपाईँलाई अहिले अर्को अलिकति झोली टाइपको गीतलाई बजाउनु पर्ने हुन्छ धेरै तपाईँलाई मलाई धेरै भावुक नभनेकिन र जुन चाहिँ पुतली रहेछ आशिष अविरल अनि एलेना चौहानबाट रहेछ पुतली

पुतली माया नला अब मायामा अलिकति हिस्सी भन्दा अलिकति एकअर्कालाई तानिएको एकअर्कालाई जिस्काइएको गीत रहेको थियो र नसँदा नसँदा हामी कार्यक्रमको अन्तिम समयमा पनि आइसकेछौँ र म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी प्याङ्गलजी आइसक्नु भएको छ र त्यसरी नै 8 बजीदेखि 10 बजीसम्म अस्ट्रेलियन कन्ट्री बत्नेछ भने 10 बजीदेखि उता 12 बजीसम्म डेफिनेटली नो रिलेसन लिएर ब्यान एन्ड प्याच आउनुहुनेछ र त्यसरी नै 12 बजीदेखि उता ओभरनाइट कम्युनिटी रेडियो बत्नेछ भन्दै म यादव मगर भने नचाह नचाहमै कार्यक्रमदेखि बिदा लिनु पर्नेछ र अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका विभिन्न विधाको र हामीलाई पकिन बजाउनेछु भन्दै म यादव मगर भने कार्यक्रमदेखि बिदा लिन चाहे तपाईँहरूको रात शुभ रहोस् धन्यवाद।